0: जी दोस्तों, बिल्कुल प्रोग्राम रौनक महफिल में बाबर शेख हवा सा गड जीए एफएम नेटवर्क 7:53 मिनट टाइम थो आए प्रोग्राम जी आखिरी लिंक आहे अवां जो मां थोराई तो आया वंस अगेन जिन 7 महीना बाकायदा तौर से प्रोग्राम में मुसां गड हलिया प्रोग्राम में पैंजो साथ निभायो प्रोग्राम में पैंजो मोहब्बत दिनियूं स्पेशली जिन सेल्फीज मोकलियूं यार उन्हें जो तो मां हथ बधी शुक्रगुजार भी आया शुक्रगुजारी सा गडो गड हेमे नेचुरल्स वारन के थैंक यू चवण चाहिंदुस जिन स्पॉन्सरशिप हलाई 7 महीना जीए एफएम नेटवर्क से भी मौको दिनों मुख्य 7 महीना प्रोग्राम करण जो तो जीए एफएम नेटवर्क जो भी थोड़ा है गडो गड हेमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम जिन जिन इस्तेमाल कई पैंजो फीडबैक दिनों चाहे पॉजिटिव हुए या नेगेटिव हुए उन्हें जो भी थोड़ा है तो छाकाण तो उन्हें फीडबैक ताई जो असा उ लिसनर जो इस्तेमाल कर चाहन पे उनको फायदो वी सकता वंस अगेन इन जो नंबर में इन पॉइंट ऑफ व्यू से शेयर क्या पे अवे तो तक का भी मालूम तक घुर्ज तो इन वी छो हेमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम वाले प्रोडक्ट के बारे में तुम्हारा को भी फीडबैक हुए तो नंबर से दियो स्पॉन्सरशिप भी बंद पा कन वरी नए सिरे से नए प्रोग्राम में शुरू थन्दा इन हवाले से भी फीडबैक हुए तो नंबर से कॉल कर दई सको था नंबर आ 0336713547 नंबर वन सेकंड में रिपीट क्या पो 0336713547 इन नंबर से कॉल करे हेमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम के बारे में इनका मालूम वी सोता पुछी सो तो शहर में किथे अवेलेबल है बारे में इनका फीडबैक भी वी सकता है वॉइस नोट रही यार यो वींदे वींदे शामिल करे उनका नाला अनाउंस क्या पो कुरानदाजी करे अवका मोकलिया पो ठीक है वॉइस नोट बुध
1: अस्सलाम वालेकुम मीरपुर खास गोठ वली मोहम्मद अरिंद खां इंजाज अली बंगलानी बबर भा हेमे ब्यूटी क्रीम असा लगाइंदा हुआसीं बेहतरीन हुई चेहरे की रौनक हुई छा करूं अज तांजो प्रोग्राम आखिरी अलविदाई प्रोग्राम आ असा अफसोस यो थे तो असा 7 महीना प्रोग्राम बुधना रहासीं 7 थींदा उन टाइम असा प्रोग्राम लाजमी बुधन शुरू कर 8 बजे जो प्रोग्राम खत्म करे कें कम कार केंदे मे इंसान हलो तो वे को शादी भी होंगी अस दावत होंगी तुझे प्रोग्राम ना पूरा टाइम से बुधी पो वासी अफसोस यो हेमी ब्यूटी क्रीम के असानी गुजारिश आबानी कर प्रोग्राम अगत घट में घट हलो वे हेमी ब्यूटी क्रीम के मोट हेल्प नंबर आ उन भी कॉल कदस हेमी ब्यूटी क्रीम के प्रोग्राम अगत वधाए छन अफसोस जड़ी गल प्रोग्राम इत खत्म कन पा पवर भा मेहरबानी थे तुम असो फोन नंबर दई छो इन मुझे व्हाट्सअप नंबर से बो मुझे प्रोग्राम बुधी रो दोस्त काठड़ी का गुलाम रसूल मरे उन्होंने मुझे सलाम हुजन विलेज वानव शाम यूसी विके असंगी डिस्ट्रिक्ट लाड़काने का असो काबिल एतराम अशरफ अली मिराली के खोड़ सारा मुझे सलाम हुजन अशरफ अली मिराली जी वॉइस भी बुधी आजो प्रोग्राम बुधी रहा है मेहरबानी करे बाबर शेख के पांजो नंबर कनेक्ट नंबर दे जो मां करे टेम असा राबतो भी कंदासी
0: साईं अवां जी मोहब्बत यार तवां इए अगर कंदो ना तो मुझे दिल ही न चेंदी वेंदी यार तो इन लाइ बर मेहरबानी यार दिल न लाओ इनशाला नए प्रोग्राम में शुरू पा मिलंदी हेल्पलाइन नंबर वाले की फीडबैक तुम जरूर दियो 0336713547 असा जो प्यारो लिसनर इम्तियाज अली बंगलानी साहब यार 7 महीन का मूसा इन प्रोग्राम में गड आए बाकायदा तौर से यार मुझे ढी खुशी आवाजा प्यारा प्यारा लिसनर्स मूसा गड कनेक्ट थी अटैचमेंट रही यार अल्हम्दुलिल्लाह प्राउड ऑफ यू तमाम लिसनर्स मुख्य फख्र आवाते ठीक है सो कुरानदाजी करे थोड़ी शायरी भी मुठाई मुझ यार वींदे वींदे अवसर शेयर कदस पर कुरानदाजी कराया पे कॉलर शामिल क्यों पे लकी कॉलर आया जो लेट्स सी केर अस्सलाम वालेकुम
2: वालेकुम अस्सलाम
0: साईं केर सा गलायो
2: बाबा साहब सिका तो
0: अच्छा भयो साहब वक्त तमाम मुख्तसर आ मुटे मां कुरानदाजी कराया पे तवा का ठीक है लाइन ते रहो जो सो दोस्तों सेल्फीज मुटे ने 14 राणो बिरोही अशरफ मीरा अशरफ अली मिराली साहब हुबदार अली शेख साहब सजन अली मिराली साहब तनवीर साहब गुलाम रसूल मरी साहब जवार मोहम्मद बचल शंबाणी साहब सवेरा मीरानी साहब साहिबा इम्तियाज अली बंगलानी साहब नजीर मंगरियो साहब ही केरा ही गुलाम अली मजण साहब अदी फराह साहिबा सजाद बलोच साहब अदा रब नवाज साहब ठीक है टोटल सेल्फीज आन मोड 14 हाने बुधा 14 नंबर इन मा काउ नंबर ऑन करणो है खोलणो है कोनो
2: अदा बाबा पंजो नंबर छड़ो
0: पंजो چلو ادا پنجے نمبر تے آئے سجاد بلوچ صاحب ٹھیک ہے تاں جی وری مہربانی بھائیو صاحب وقت مختصر ان جانیا ودی کچہری کی ماتا سیلفی ونر اف دی ویک ہے سجاد بلوچ صاحب ائی جن جن سیلفی موکلیاں نے انہن سبین جو ما تھورائی تو ہاں ہتھ بدی ٹھیک ہے چاکان تو انہن سٹھی موٹو مکھے نہیں ائے تیار ویندے ویندے تمام پیارو کلام ائے ممتاز زاشری جی آواز میں اڈ کھلی موکلایو صبح لڈے ویندا سی اے تاں جی لایا شاعری ٹھائی تھوڑی وا چا بھی تو سا شیئر کیا ٹھیک ہے تو سا رہی رہی ماں بھی شاعر تھی ویو تجی شاعری مٹھائی تے روئندڑ کے کھلائنی اصل زندگی ہے سبنی کے گڈ کھنی ہلنی اصل بندگی ہے اج ایک سفر ختم تھیو تے چھا تھیو دوستو وری نئے موڑ تے ملنی تے زندگی ہے واہ واہ اچھا ایکڑو بیو بھی شہر مٹھایو خوبصورتی تے ہمیں بیوٹی کریم دے متعلق جی خوبصورتی صرف چہرن جی نہ دلن جی ہوندی ہے خوبصورتی صرف چہرن جی نہ دلن جی ہوندی ہے حقیقی چمک تے پیار جی بولن میں ہوندی ہے ست مہینہ اواں دے چہرن تے مرکیوں وکھیریوں سی ست مہینہ اواں دے چہرن تے مرکوں وکھیریوں سی یا محبت ہی اصل سوہ اساں دی زندگی ہوندی ہے اچھا یہ آخری شعر ہے ان کا پہ ماں بس اواں کا اللہ حافظ کندس ٹھیک ہے اواں کے ونس اگین ماں معذرت خوایاں کا گال اگر اواں کی ان ستن مہینے دی سفر میں بری لگی ہوجے اواں کے دعاؤں دی درخواست بھی کندس ان شاعری سا گڈ اینڈ کندس پروگرام جی تے سفر تے کندے کندے منزل تے پہنچی ویا سی اواں جی دلن میں پینچو گھر کری ویا سی الوداع چاہوں تھا اج ہن خوبصورت موڑ تے پر محبتن جو ایک انکھٹ داستان چھڑے ویا سی سدائیں گڈ اللہ حافظ ہیں زندگی بخیر